0: السلام علیکم نو دی کہ میگا ہرٹز دی وی ایف ایم اڈو سم دا ایم ہائے ہن تھیرینا اوفا ویر وگت کولکنگ ایدمون میگا ڈی گا ارمن کوری گیندا ای ہن تھیرین گے ہوون شو یا ایکی گا می دے ہن تھیرینا می بدل کری آشیدا اد می دگی می شو وے سرمن کوری گیندانی آدا گے متین ارمن گے ای ہن تھیرینا کم دا لوت گینس تینما می شو گا اتی بے فرنا دے گوتک لوا اڈو ہال گے فرصت ارمن ای بدین ای گوتکی ارمن نا واہ ک دکھا لا تی بے فرن نا کم دا لوا تن اڈو احالوں انے گوتکی ارمن گے می شو گا بیوری وے واہ ک دکھا لمون بینو وا ریتی لوین اڈو احالوں می دے گوتہ وس فرصت ہڑوا لے ف می ونی شو گا بیوری من نا نوٹ کر من دام وی پی ایس ایم اے آئی ان ननोट कुरानी डीएफएम नोदी है के जहां फिरना ने पेज मी पेज तिबे फुना पीएसएम एआई बदे सर्च कुरवेने सर्च कोफा मी पेज एबे फ्रे के नाम फोन वाला दी एरुंग और में मिकोलुं हम एबे फ्रे का गोला फुर्सत ते मुंदान मी हां हिसाबों गाड़ी फेशम के गोतुं गेनेस ते दिवे ही अमिल रागु के लवा मी गेनेस तेनी दिवे ही अमिल रागे के लवे का मी गड़ियां और मी होवाल लवे की थंकुले कुरिं और मशहूर वे गेंदिया लवे रे उती मे रो मी लवे के खावा वर्षे ने मी किया दी फवनी यामिन खावा लव किया फवनी यामिन
1: नुदि हे के मेगाहर्ट्ज दिवे ही एफएम के कोम में गाड़ी रेगे फुरतम लवे कवस दिवे ही अमिल रागे